बीएफबीएस गोर्खा रेडियोको हाम्रो एउटा यस्तो कार्यक्रम जुन कार्यक्रमले नेपाली सिनेमाको बारेमा कुरा गर्छ, नेपाली सिनेमाको बारेमा जानकारी दिन्छ तपाईँलाई र तपाईँले माया गर्नुभएको नेपाली सिनेमाका कलाकारहरूको बारेमा लेटेस्ट इन्फर्मेसनहरू लिएर आउँछ। यो कार्यक्रममा तपाईँहरूको लागि यी सबै इन्फर्मेसनहरू लिएर आउने काम भने म सङ्गीता श्रेष्ठको, र आजको हाम्रो एपिसोडमा पनि मसँग नेपाली सिनेमाको पछिल्लो दिनहरूलाई यसो फर्केर हेर्दा के भएको थियो त, के कुराहरू कलेक्सन भयो त सेयर गर्ने समय भएको छ। र मुभी एन्ड मोरको आजको यो समयमा म तपाईँहरूलाई यस्तै जानकारीहरू फेरि गराउनेछु, नयाँ जानकारीहरू गराउनेछु। तर कार्यक्रममा जानकारीहरूतर्फ लाग्नुभन्दा पहिले म गीत सुनाउँछु, तपाईँलाई गीत सुनाऊ र गीतपछि पनि मेरो आजको कलेक्सन म वान बाई वान तपाईँहरूसँग राख्नेछु।

आजको कार्यक्रमको सुरुवात हामी यसो पछिल्लो दिनलाई फर्केर हेरौँ। पछिल्लो दिनहरूमा कतिपय सिनेमाहरू रिलिज भए, होइन, चाहे हामी कुरा गरौँ बा एक योद्धाको, कुरा गरौँ जदौको, या कुरा गरौँ आचार्यको, या कुरा गरौँ पेन्सन पट्टाको, यी सिनेमाहरू पछिल्लो दिनहरूमा रिलिज भएको सिनेमाहरू हुन्। तर पनि मलाई आज विशेष गरी कुरा गर्नु मन लाग्यो बा एक योद्धाको, किनकि यो सिनेमाको प्रिमियर हुँदा, यो सिनेमा हेरेर फर्किँदै गर्दाखेरि आई थिङ्क प्राय जति पनि कलाकारहरू थिए सबैले मुक्त कण्ठले खुलेर तारिफ गरेको सिनेमाको रूपमा मैले पाएँ बा एक योद्धालाई। प्राय जसो प्रिमियरमा सिनेमा हेर्न आउनेहरूले चाहिँ नि फिल्म राम्रो भए पनि नभए पनि फर्किँदै गर्दाखेरि एकदमै राम्रो फिल्म बनेको छ भनेर भन्ने गर्छन्, होइन। तर पनि हामी के कुरा छुटाउन सक्छौँ भने वास्तविकता के हो या फेक के हो छुटाउन त सक्छौँ नि त, होइन। एक्सप्रेसनले छुटाउन सक्छौँ, कुराले छुटाउन सक्छौँ, तर साँच्चै भन्यो भने बा एक योद्धाको चाहिँ खुलेरै तारिफ भएको देखियो। पछिल्लो समय प्रिमियर गरेको सिनेमाको कुरा गर्नुपर्दा सिनेमामा बाको भूमिकामा दिव्य देवपन्तलाई हामीले देख्यौँ, सुहाना थापालाई देख्यौँ, हामीले झर्ना थापालाई देख्यौँ, होइन। पूर्ण रूपमा पारिवारिक कथालाई यसरी बाहिर ल्याउने काम भने हरिलम्सालले गरे, उनीको निर्देशन उनीको सङ्गीतमा तयार भएको सिनेमा थियो यो सिनेमा। र यो सिनेमाले जुन किसिमको फिडब्याक प्रिमियरमा पायो, रिलिज भइसकेपछि त्यस्तो सोचेको जस्तो टाइपले कमाई गर्न सकेन, तर पनि कुनै एउटा सिनेमा असाध्यै राम्रो बन्नु, उत्कृष्ट बन्नु र त्यो सिनेमाले त्यस्तो सोचेको जस्तो कमाई नगर्नु, त्यो चाहिँ फरक कुरा हो, होइन। कुनै सिनेमा त्यस्तो सोचेको जस्तो हुँदैन, त्यति राम्रो बन्न मिल्दैन तर राम्रो कमाई गरिरहेको त्यो उदाहरण पनि हामीसँग छ भने, कहिलेकाहीँ कतिपय अवस्थामा उत्कृष्ट हुँदाहुँदै पनि सिनेमा नचलेको पनि हामीसँग त्यो पनि उदाहरण छ। र यति बेला विशेष गरी बा एक युद्ध रिलिज हुँदै गर्दाखेरि

को समयलाई दुई चार दिन पछाडि फर्केर हेर्ने हो भने कस्तो समय परेको थियो भने यो सिनेमा रिलिजभन्दा केही समय अगाडिदेखि नै अनाउन्स भइसकेको थियो कि अबको केही दिन लगातार पानी पर्नेछ, झरी हुनेछ, हावाहुरी हुनेछ, आउनेछ भनेर भनिसकेको थियो। र यस्तै झरीको बिचमा रिलिज भएको सिनेमा मध्येको एक सिनेमा बाइक योद्धा पनि पर्यो। हुन त यो सिनेमासँगै आचार्य पनि रिलिज भएको हो, होइन? आचार्यको कुरा गर्ने हो भने निखिल उप्रेतीको एक किसिमले उनको निर्देशनलाई कमब्याक या उनको अभिनयलाई कमब्याक गरेको सिनेमा भनेर पनि भनियो, किनकि कतै न कतै यो सिनेमा जुन आचार्य थियो आचार्यलाई चाहिँ उनको भैरव सिनेमासँग पनि कम्पेयर गरेर हेरियो, त्यत्तिकै राम्रो कमाइ गर्ला कि भनेर पनि हेरियो। र यो आचार्यको पनि चाहिँ फेरि सिक्वेल आउँदैछ है भनेर कसरी थाहा भयो भने सिनेमाको एन्डमा चाहिँ टु बी कन्टिन्यू भनेर राखियो। सो दर्शकहरू सिनेमा हेर्न जाँदाखेरि चाहिँ कुनै एउटा सिनेमा हेर्न जाँदा त्यसको पार्ट टू बन्छ त्यो छुट्टै कुरा भयो, तर पार्ट टू बन्ने क्रममा चाहिँ यसको पार्ट वानको कथा नै इन्कम्प्लिट भएको छ, यति धेरै दर्शकहरूले रुचाएको चाहिँ देखिँदैन। आचार्यको कुरा गर्नुपर्दा यसको एन्ड पनि टु बी कन्टिन्यू भनेर सिद्धिएको छ, द्याट मिन्स यो सिनेमाको पार्ट टू पनि आउनेछ, त्यो चाहिँ पक्का पक्कै हो। अर्कोतिर जदौको कुरा गर्ने हो भने जदौमा पनि जातीय विभेदको जुन कुराहरू उठाइयो त्यो कुरालाई असाध्यै मन पराइयो, किनभने हाम्रो देशमा यो किसिमको जातीय विविधताको कुरा अझै पनि चल्ने गरेको छ, अझै पनि यो कुराहरू हुन्छ, होइन? यो सिनेमा जसमा चाहिँ ऋचा शर्मा, नीति शाह, मुकुन्द भुषाल, राष्ट्रिय थापा जस्ता कलाकारहरूलाई पनि हामीले देख्यौँ सिनेमामा, र जातीय विविधताको कुरा उठाएको सिनेमालाई पनि मन पराइयो। बिना कारण कसैले ज्यान गुमाउनुपर्छ, अझै जातीय विविधताको कारणले

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio. Movie and more.
4: मुभी एन्ड मोरमा हामी सिनेमाको इन्फर्मेसन त तपाईँलाई दिन्छौँ, साथमा कहिलेकाहीँ चाहिँ यस्तो इन्ट्रेस्टिङ कुराहरू पनि हुन्छ होइन, जुन कुराहरू चाहिँ तपाईँहरूसँग सेयर गर्न पाउँदाखेरि रमाइलो लाग्छ कि। जस्तो यसो हेर्ने हो भने नेपाली सिनेमामा कति छिटो कोही कसैको दुश्मन भन्छन्, कति छिटो दोस्त भन्छन्, साथी भन्छन्, लडाइँ हुन्छ, त्यो थाहा नै हुँदैन कि। यति बेला कुरा गर्न मन लाग्यो मलाई सागर लम्सालको।

जसलाई हामी बले भनेर चिन्छौँ। र तपाईँलाई याद छ भने पछिल्लो समय बलेमाथि एउटा गम्भीर आरोप लागेको थियो, होइन, अमेरिका बस्ने एकजना युवतीले चाहिँ नि बलेले आफूलाई चाहिँ बलात्कार गरेको भनेर आरोप लगाएकी थिइन्। र यो कुराको कारणले गर्दाखेरि सार्वजनिक रूपमै अनाउन्स गरेर पाँच पाण्डव नाम गरेको सिनेमाले चाहिँ के अनाउन्स गरेको थियो भने यस्तो यस्तो कुराहरू आएको हुनाले गर्दाखेरि बलेलाई हामी यस सिनेमाबाट निकाल्दैछौँ, हटाउँदैछौँ भनेर पनि बाहिर सार्वजनिक भएको थियो। म कुरा गर्दैछु पाँच पाण्डव सिनेमाको, जुन पाँच पाण्डव सिनेमाले हालै मात्र आफ्नो पोस्टर सार्वजनिक गरेको छ। र यो पोस्टर सार्वजनिक गरेसँगै हामीले एउटा कुरा चाहिँ के देख्यो भने यो सिनेमामा यदि सबै कुरा ठिक हुन्थ्यो भने यो पोस्टरमा सागर लम्सालको पनि एउटा फोटो हुन्थ्यो, है, एउटा क्यारेक्टरमा उनको पनि चाहिँ पोस्टर हुन्थ्यो, तर त्यो हुन सकेन, फोटो हुन्थ्यो त्यो हुन सकेन, किनकि पाँच पाण्डवबाट उनलाई निकालियो। जबकि पाँच पाण्डव निकै नै अपेक्षा गरिएको सिनेमा हो। किन पनि यो एकदमै अपेक्षा गरिएको सिनेमा हो भने यो सिनेमामा जुन किसिमको कलाकारहरूको भिड लागेको छ, होइन, जुन किसिमको कलाकारहरू देखिएको छ, कुरा गरौँ हरिवंश आचार्यको, जितु नेपालको, आर्यन सिग्देलको, महेश त्रिपाठीको, सुशील सिटौलाको, होइन, यस्ता कलाकारहरूले भरिएको छ पाँच पाण्डव, जसमध्ये एक सागर लम्साल पनि थिए जसलाई यो सिनेमाबाट निकालियो। तर सायद यो यसरी आफूलाई सिनेमाबाट निकालियो, सार्वजनिक रूपमै जानकारी पनि दियो, यो कुराको चोट सागर लम्साल बलेको मनमा पक्कै पनि थियो र छ पनि होला। सायद त्यसैले गर्दाखेरि यति बेला जब पाँच पाण्डव कार्तिकको 20 गते रिलिज हुने भनेर तयारी गरिरहेको यो समयमा यही बेला पारेर सागर लम्सालको एउटा अर्को सिनेमा डल्लेले एन्ट्री मार्यो भने जुन सिनेमा छ त्यो सिनेमा यही दिन पारेर एक किसिमले एकअर्कासँग जुत्दै यो सिनेमा रिलिज हुने तयारीमा छ यति बेला। राजु गिरीको निर्देशनमा बनेको यो सिनेमा डल्लेले एन्ट्री मार्यो, जुन सिनेमा चाहिँ चैतको 27 गते रिलिज हुने तयारी गरेको थियो एक्चुली हेर्ने हो भने, तर जब यो पाँच पाण्डवले आफ्नो मिति तय गर्यो रिलिज गर्ने कार्तिकको 20 गते, तब इमिडिएटली हुनसक्छ सागरको आफ्नै दबाबमा या उनीहरूको सरसल्लाहमा चाहिँ होइन यो सिनेमालाई चाहिँ यही डेट पारेर रिलिज गर्ने भनेर तयारी गरेको देखिन्छ। यो एक किसिमले हेर्दाखेरि जुधेरै रिलिज हुन्न, एक किसिमले आफूलाई भएको बेइज्जतको बदला लिउँ न, या हुनसक्छ कोइन्सिडेन्ट पनि हुनसक्छ। हुन त सागर लम्साल या बलेले यसरी डल्लेले एन्ट्री मारे भन्ने जुन सिनेमा छ यो सिनेमामा पहिलोपल्ट यसरी मेन लिडको रोलमा चाहिँ नै सार्वजनिक हुन लागेका हुन् र यो सिनेमाबाट उनले पारिश्रमिक स्वरूप पनि 35 लाख रुपियाँ लिएको थियो अरे भनेर कुराहरू पनि बजारमा नचलेको होइन चलेको, तर कुनै बेला आफूले 10 दिन समय दिएर सुटिङ गरिसकेको सिनेमा पाँच पाण्डवबाट आफूलाई निकालियो त्यसको पीडाको कारणले पनि हुनुपर्छ यति बेला यो सिनेमा डल्लीले एन्ट्री मार्यो जुद्दै पाँच पाण्डवसम्म रिलिज हुँदैछ एउटै डेटमा। सागर लम्साल बाहेक पनि रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, रविन्द्र झा जस्ता कलाकारहरू पनि यो सिनेमामा छन्। तर अब हामीले हेर्न यो बाँकी छ कि जब यो सिनेमा एकअर्कासँग जुद्दै रिलिज हुन्छ त्यो बेला चाहिँ बाजी पाँच पाण्डवले मार्ने हो या डल्लेले, त्यो भनेर बाँकी नै।

कार्यक्रममा एकछिन अगाडि हामीले कुरा गऱ्यौँ कि कसरी डेट तोकिसकेको कार्तिक 20 गतेलाई डेट तोकिसकेको पाँच पाण्डवसँग जुद्दै रिलिज हुनको लागि रेडी भएर आए डल्लीले एन्ट्री मार्छ भनेर. तर यति बेला भने अब फेरि पनि एकपल्ट मलाई पाँच पाण्डवकै कुरा गर्नु मन लाग्यो, किनकि हामीलाई थाहा छ पाँच पाण्डव भन्ने बित्तिकै यसलाई हामी महाभारतसँग जोडेर हेर्छौँ, किनभने महाभारत आफैमा एउटा ग्रन्थ एउटा कथा जसमा चाहिँ पाँच पाण्डव अनि कौरवको लडाई झगडा यो सबै कुराहरूलाई समेटिएको छ. तर यति बेला नेपाली सिनेमा पाँच पाण्डव जसको एउटा फोटो सार्वजनिक भएको छ, जसमा नि हामीले के देख्न सक्छौँ भने ठ्याक्कै महाभारतको गेटअप के पोस्टमा दुईवटा घोडा छ दुईतिर, अनि बिचमा चाहिँ हरिवंश आचार्य चाहिँ मुकुट सुकुट लगाएर बसेको देखिन्छ गरगहना लगाएर. यो सायद अब युधिष्ठिरको भूमिका हो यो के हो होइन. त्यसपछि अरू बाँकीको कलाकारहरू पनि चिन्नै नसक्ने अवस्थामा चाहियो.

जितु नेपाल या आर्यन सिग्देल होइन जसको पनि कुरा गरौँ, सुशील सिटौला, महेश त्रिपाठी, सबैलाई फरक देखिएको छ कि कम्प्लिटली त्यो हिस्टोरिकल गेटअपमा चाहिँ देखिएको छ, झन्डा छ होइन, त्यो त्यो रथमा पाँचैजना रथमा उभिएको भनेर जुन देखिन्छ, यो अलिकति नयाँ अलिकति फरक किसिमको पोस्टर भएर पनि होला तुरुन्तै सबैजनाले यसलाई चाहिँ नोटिस गरे भनौँ न होइन। कार्तिकको 20 गते रिलिज हुने तयारीमा रहेको सिनेमालाई वसन्त निरौलाले निर्देशन गरेका हुन्। यो सिनेमामा मैले कुरा गरेको यी 5 व्यक्ति मात्र नभई हामीले दिपाश्री निरौलालाई पनि देख्नेछौँ, सरिता गिरीलाई देख्नेछौँ, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त अम्रकार र सोसल मिडियामा एकदमै धेरै सेन्सेसनको रूपमा चिनिने इवा गिरीलाई पनि हामीले सिनेमामा देख्न पाउनेछौँ। सो महाभारतको जुन कथा छ त्यो कथालाई यो सिनेमासँग जोडेर उतारिएको हो या यो पोस्टर बनाउनलाई मात्रै यो डिजाइन गरिएको हो या 5 पाण्डवको अर्थ के हुनसक्छ सिनेमाभित्र, धेरै कुराहरूको या धेरै प्रश्नहरूको उत्तर त अहिले मसँग इमिडिएटली तपाईँहरूसँग सेयर गर्नलाई छैन, तर म के भन्न सक्छु भने हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल या महेश त्रिपाठी या सुशील सिटौला जस्ता कलाकारहरू जुडेका छन् भने पक्कै पनि सिनेमामा केही विशेषता त अवश्य छ। सो हामीले केही समय कुर्नुपर्ने हुन्छ, केही समयपछि तपाईँहरू माझ आउने सिनेमा आइसकेपछि हेर्नुपर्नेछ कि 5 पाण्डवको मिनिङ यो सिनेमाको लागि के हुनेछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा

0: ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण